नमस्कार, समाचार सुन्नुहोस्। दीपामणि शर्माबाट। राज्यमा गत केही दिनदेखि भइरहेको मुसलधार वर्षाले गर्दा निकैवटा जिल्लामा बाढ परिस्थिति जटिल भइसकेको छ। माथिल्लो असमको धेमाजी, डिब्रुगढ, सराइदेऊ, तिनसुकिया, लखिमपुर, शिवसागर साथै जोरहाट लगायत उदालगुडी जिल्ला बाढीमा क्षतिग्रस्त भएका छन्। असम राज्य दुर्योग व्यवस्थापना प्राधिकरणको जानकारी अनुसार बाढीमा 22 राजचक्र, 2,298 ग्रामका 57,199 मानिस प्रभावित भइसकेका छन्। यसपालि बाढीमा मोट 3,874.84 हेक्टर कृषि जमी बाढीमा डुबिसकेको छ। शिवसागर जिल्लाको आमगुडीमा एकजना मानिसको बाढीमा मृत्यु भएको छ। यसै गरी राज्यमा बाढीमा मृत्यु भएका मानिसको संख्या 5 बढिसकेको छ। उतातिर शिवसागर, सराइदेऊ, जोरहाट जिल्लाको बाढ परिस्थिति भयानक भइसकेको छ भनेर हाम्रा संवाददाताले बताएका छन्। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले सामाजिक माध्यमको एक वार्तामा भन्छन् कि राज्य सरकारले परिस्थिति निरीक्षण गरिरहेका छन् र जिल्ला प्रशासनसित योगायोग रक्षा गरी सहाय अभियान जोरदार पार्नलाई व्यवस्था लिइसकिएको छ। गत 2 भइरहेको मुसलधार पानीले गर्दा कार्बीआङलङ जिल्लाको बोकाजान महकुमामा दलमारा र मालसी इलाकीको 3 ग्राम बाढीमा डुबिसकेका छन्। हाम्रा कार्बी आङलङका संवाददाताले जानकारी दिएअनुसार जिल्लाका बीचबाट बगेर गएको टिङरुङ कल्याणीको धनसिरी नदीको जलपृष्ठ क्रमात् बढेको छ र जिल्ला प्रशासनले बाढको चपेटमा पर्ने गाउँहरूको सूची प्रस्तुत गर्नलाई विभागलाई निर्देशन दिएका छन्। बाढी सम्बन्धी कुनै पनि जानकारीको निम्ति जनतालाई 9392 4-81-85 यो हेल्पलाइनमा फोन गर्नलाई आह्वान जनाइएको छ। संसदको वर्षाकालीन अधिवेशन आज सुरु भएको छ। 25 चल्ने यो अधिवेशनमा 19 बैठक अनुष्ठित हुनेछ। यसपालिको अधिवेशनमा निकैवटा गुरुत्वपूर्ण विधेयक पेश गर्नेछन्। लोकसभामा आज उच्चतम न्यायालयका न्यायाधीशको संख्या संशोधनी विधेयक 2026 र राज्यसभामा राष्ट्र सम्मानको अपमान प्रतिरोध संशोधनी विधेयक 2026 पेश गरिनेछ। साथै जन्ममृत्युको पञ्जीयन संशोधित विधेयक, आयकर संशोधनी विधेयक, क्षुद्र मिडियम उद्योग विकास संशोधनी विधेयक लगायत अरू निकैवटा विधेयक यो वर्षाकालीन अधिवेशनमा छलफल सहित पेश हुनेछ। 13 संसदको वर्षाकालीन अधिवेशनको समापन हुनेछ। उतातिर संसदको वर्षाकालीन अधिवेशनको अघि हिजो संसद भवनमा सरकारको आह्वानअनुसार एउटा सर्वदलीय बैठक अनुष्ठित हुन्छ। प्रतिरक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा अनुष्ठित यो बैठकमा 40 राजनैतिक दलका 50 धेरै नेताले भाग लिएका छन्। समाचार सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीबाट। आज पवित्र साउन महिनाको पहिलो सोमबार हो। राज्यका विभिन्न प्रान्तमा मठ मन्दिरहरूमा यस उपलक्ष्य बिहानदेखि नै भक्तहरूले पूजा अर्चनाको निम्ति समावेश पारेका छन्। जनविश्वास अनुसार महादेवको आशिष लाभको निम्ति यो विशेष दिनमा शिवलिङमा जल र नैवेद्य अर्पण गरिन्छ। ग्वालपाडा जिल्लाको ऐतिहासिक पागलाटेक शिव मन्दिरमा बिहानको रात्रिदेखि नै भक्तहरूले

पूजा अर्चना गरेका छन्। गुवाहाटीको शुक्रेश्वर देवालय, वशिष्ठ आश्रम, पामोहीको भीमाशंकर मन्दिर, तेतेलियाको सोमनाथ मन्दिर लगायत विभिन्न स्थानमा आज भक्तजनहरूको बिहानबाटै पूजा अर्चनामा समागम भएको छ। उत्तर गुवाहाटीको ऐतिह्यमण्डित मणिकेश्वर देवालयमा भक्तहरूले नैवेद्य महादेवको पूजा अर्चना गरेका छन्। स्पेनले अघिल्लो विजयी अर्जेन्टिनालाई 1-0 गोलमा परास्त पारेर फिफा विश्वकप फुटबल प्रतियोगिताको खिताब जयी गरेका छन्। न्युयोर्कको न्युजर्सी स्टेडियममा गत रात्री अनुष्ठित फाइनलमा स्पेनको सब्स्टिट्युट फेरेन टेरेसले खेलेको अतिरिक्त समयमा विजयमूलक गोल दिन्छन्। सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।

0: नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबुब शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौँ। र श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेरो मेपको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। श्रोताबिन, समय स्टुडियो घर अनुसार 3:21 र 5 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्री र दिपामणि शर्माले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ रोजगार समाचार। भारतीय वायुसेना वाहिनीमा अग्निवीर वायु पदको नियुक्तिको निम्ति आवेदन मागिएको छ। नियुक्तिको म्याद 4 वर्ष रहेको छ र पार्थिव फिजिक्स, म्याथमेटिक्स र इङ्ग्लिस विषयमा लिएर विज्ञान शाखामा कम्ता पनि 50% नम्बर सहित उच्चतर माध्यमिक परीक्षामा उत्तीर्ण हुन पर्दछ, अथवा मेकानिकल, इलेक्ट्रिकल, अटोमोबाइल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, कम्प्युटर साइन्स, इन्स्ट्रुमेन्टेसन टेक्नोलोजी वा इन्फर्मेसन टेक्नोलोजी शाखामा 3 वर्षको पाठ्यक्रम डिप्लोमा रहेको हुनुपर्दछ, अथवा 2 वर्ष पाठ्यक्रम गरेको भोकेसनल पाठ्यक्रम सम्पूर्ण गरेको हुनुपर्दछ र अरू शाखाका पार्थिका कम्ता पनि 50% नम्बरसहित उच्चतर माध्यमिकमा परीक्षा उत्तीर्ण हुनुपर्दछ र पार्थिक 2005 सनको 1 जुलाईदेखि 2010 सनको 1 जनवरीभित्र जन्मग्रहण गरेको हुनुपर्दछ। विशेष जानकारीका लागि आवेदनको वेबसाइट रहेको छ indianairforce.nic.in र आवेदनको अन्तिम मिति 26 जुलाईसम्म तोकिएको छ। श्रोताबिन, यसरी नै रेलवे रिक्रुटमेन्ट बोर्डले 6556 टेक्निसियन पदको निम्ति आवेदन मागेको छ। टेक्निसियन ग्रेड 1 सिग्नेल पदको संख्या 323। तनखा महिनामारी 29,200 रुपियाँ, 7,000 बोनस रहनेछ र पार्थिव फिजिक्स, इलेक्ट्रोनिक्स, कम्प्युटर साइन्स, इन्स्ट्रुमेन्टेसन टेक्नोलोजी अथवा इन्फर्मेसन विषयमा लिएर बिएससी डिग्री रहेको हुनुपर्दछ र अथवा यसको कुनै शाखामा बिई अथवा इन्जिनियरिङ डिप्लोमा रहेको हुनुपर्दछ। पार्थिको उमेर 18 वर्षदेखि 33 वर्षभित्र हुनुपर्दछ। साथै टेक्निसियन ग्रेडमा ग्रेड 3 पदको संख्या 6238, तनखा महिनामारी 19,900 रुपियाँ, साथै अरू बोनस रहनेछ र उमेर 18 वर्षदेखि 30 वर्षभित्र हुनुपर्दछ। पार्थिव उच्चतर माध्यमिक परीक्षाको उत्तीर्ण हुनको साथसाथै आइटीआई सर्टिफिकेट रहेको हुनुपर्दछ र विशेष जानकारीको लागि आवेदनको वेबसाइट indianrailways.gov.in र आवेदनको अन्तिम मिति 29 जुलाईसम्म तोकिएको छ। यसको साथ रोजगार समाचार आजलाई यति नै। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महबुब शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट।
1: श्रोताबिन, कार्यक्रममा अब हामी प्रस्तुत गर्न जाँदैछौँ वार्ताको कार्यक्रम। यसै कार्यक्रम अन्तर्गत आउनुहोस् त सुनौ शान्ति र विकासको लागि शिक्षा, यस शीर्षकमा यो वार्ता। वार्ताकार हुनुहुन्छ लोकनाथ शर्मा।
2: हामी सबै नै शान्तिले बाँच्न चाहन्छौँ। शान्ति हाम्रा लागि एक महौषधि हो। मानव जीवनको अस्तित्व र विकास पनि शान्तिमाथि नै निर्भरशील छ। यस शान्तिलाई चिन्नु र जान्नु जरुरी हो, तर यस प्रक्रियालाई जान्नु सजिलो छैन, किनकि शान्ति सबै मानिसको मनमा जन्मिने एक अनुभूति हो। शान्तिको बिउ ती मानिसहरूका मनमा जन्मिन्छ जो अन्तरले शान्त छ। युनेस्को को संविधानमा पनि भनिएको छ कि मान्छे

को मन बाटे युद्ध को प्रारंभ जसरी हुन्छ शांति को जन्म पनि मान्छेका मन बाटे हुन्छ। शांति आफैमा हुने र सृष्टि गर्ने एक उपादान हो र यसलाई जन्माउनु पर्छ किनकि हामीले हाम्रो समाजमा एक्लै बसोबास गर्नु छैन, सबैलाई साथमा लिएर बसोबास गर्नु छ। शान्ति नै हाम्रो समाजको शक्ति हो जसले समाजमा सबैसँग सम्पर्क राख्ने एक कलालाई देखाउँछ। शान्ति अर्काले आफै दिने चिज पनि होइन, यसलाई आफै खोज्नुपर्छ, गोडमेल गर्नुपर्छ। शान्तिका सबै बाटाहरू हामीले खोलेर राख्नुपर्छ। मानसिक अस्थिरता र अशान्तिको मूल कारण हो, त्यसैले गर्दा मानिसले शान्तिका लागि धेरै साधन र अभ्यास गर्दछन्। यसका बाहिर पनि अरू साधनहरूले दिएको एकछिने शान्तिले स्थायी शान्ति दिँदैन। त्यसैले शान्तिबारे जान्नुपर्ने कुरा यस प्रकार छ। शान्ति मानिसको काम गर्ने प्रेरणा शक्ति हो। शान्ति गतिशील र सामग्रिक हो। शान्ति निर्दिष्ट परिस्थितिमा चाहिन्छ। शान्ति हो एउटा बीज, उम्रिन्छ, पलाउँछ, बढ्छ र ठुलो हुन्छ। व्यक्ति, परिवार र सम्प्रदाय र देश पनि बन्न सक्छ यो शान्तिले। हाम्रो समाजमा पनि शान्ति यसरी नै सानोदेखि ठुलो हुन्छ, जसलाई व्यक्तिगत स्तर, आन्तव्यक्तिगत स्तर, सामाजिक स्तर, राज्यिक स्तर र राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय भन्दा पनि अरू बढी ठाउँमा लगेर शान्ति ल्याउने धेरै प्रक्रिया छन्। व्यक्ति र व्यक्तिमा, व्यक्ति र समाजमा, समाज र समाजमा पनि शान्ति हामीले ल्याउनु पर्छ। यसरी नै शान्ति समाज र आफूमा सँग राख्ने कौशलहरूमध्ये मूल यस प्रकार छन्। सङ्घाटबाट तर्किएर हिँड्ने, मिलेर बस्ने, प्रतियोगितामूलक मनोभाव लिएर हिँड्ने, आपसमूलक कौशल हामीले अपनाउने, एकत्रीकरण कौशल हामीले लिने आदि। शान्ति भन्ने भिन्नै चिज छैन, तर शान्तिले बाँच्नका लागि हामीले गरेका सबै कामहरू यसका लागि धेरै बाटा खोल्नुपर्छ, जुन बाटाहरूमाथि हामी सबैले वसुधैव कुटुम्बकम् भन्ने नारा लाउन सक्छौँ। हाम्रा बोली, वचन, आचार, व्यवहार सबैले समाजका सबै मानिसलाई आकर्षण गर्नुपर्छ। शान्तिको लागि काम गर्ने मानिस र संस्था पनि हामी सँगसँगै छन्। मिठो व्यवहार र युक्तिले विषयवस्तुलाई सबैका सामु पुर्याउनु हाम्रो कर्तव्य हो। जसले मतविरोधको अस्तित्व हटाउँछ र मेलमिलाप बढाउँछ, जहाँ शान्तिले बास गर्छन् त्यहाँ सबै कुछ शान्तिले चल्दछ। शान्ति स्थापना गर्नका लागि धेरै संस्था सङ्गठन अघि बढिरहेको पनि देखिए तापनि आफ्नो आफ्नो मन हृदयमा धर्मीय भाषा र संस्कृति, लोकाचार, परम्परा आदिलाई आफ्नोसँगै सार्वजनिक हुनु जरुरी छ। हामीले दैनन्दिन गरिआएका कामहरूमा अरूसँग मतविरोध नहोस् भन्ने मनोभाव मनमा राख्नु अति जरुरी छ। विद्यालय, महाविद्यालयमा पनि र विश्वविद्यालय पर्यायमा पनि शान्तिको शैक्षिक माहौल बनाउन सकिन्छ धेरै अनुशीलन गराएर। आजको यस लथालिङ्ग भएको समाज व्यवस्था र युवा पिँढीलाई शान्तिको बाटो हिँड्नलाई डोर्याउनु पर्छ हामीले, जसका लागि शान्ति जरुरी छ। विद्यालयका पाठ्यक्रममा पनि शान्तिसँग जडित विषयहरू जडित गराउनु हाम्रा लागि अति उत्तम हो। पाठ्यक्रममा सबै पाठहरूका साथसाथै शान्ति वार्ता रहोस्, जहाँ सबै मानिस, उमेर, लिङ्ग

0: लिंग धर्म आर्थिक अवस्था आदिको विभेदलाई पर सारी वसुधैव कुटुम्बकम भन्ने आदर्शलाई अघि बढाउन एक प्रयास गरून्।
1: श्रोताहरूले तिन्जेल सुनुहुँदै थियो वार्ताको कार्यक्रम अन्तर्गत शान्तिको निम्ति शिक्षा यो शीर्षकमा, र वार्ताकार हुनुहुन्थ्यो लोकनाथ शर्मा, साथै यो वार्ता पूर्व प्रसारित थियो। श्रोताबिन, कार्यक्रमको अघिल्लो चरणमा हजुरहरूलाई मनोरञ्जन गराउँदै प्रस्तुत छ गीतको कार्यक्रम। त गीतकमको कार्यक्रममा पहिलो गीत सिकार्नुहोस्। लक्ष्मण सुनारको कण्ठमा यो गीत, र गीत सुन्ने अघि आज राष्ट्र दिवसबारे केही चर्चा गरौँ। र आदरणीय श्रोताहरू, हरेक वर्ष जुलाईको 20 दिन राष्ट्रिय चन्द्र दिवस मनाइन्छ। यो दिन मानव इतिहासको एउटा अत्यन्तै गौरव र उपलब्धिको सम्झनामा मनाइने गरिन्छ। र आजको दिनमा सन् 1969 मानवले पहिलो पटक चन्द्रमाको सतहमा सफलतापूर्वक पाइला टेकेको थियो। यस उपलब्धिले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ युगको सुरुवात गराएको मानिन्छ। त्यसबेला एपोलो 11 नामक अन्तरिक्ष अभियानतर्फ 3 अन्तरिक्ष यात्री अन्तरिक्षतर्फ प्रस्थान गरेका थिए, र तीमध्ये निल आर्मस्ट्रङ र बाज एल्ड्रिन चन्द्रमाको सतहमा उत्रेका थिए भने माइकल कलिन्स चन्द्रमाको कक्षमा अन्तरिक्षण सञ्चालन गरिरहनु भएको थियो। निल आर्मस्ट्रङले चन्द्रमा पाइला टेकेपछि भनेका शब्द आज पनि इतिहास अमर रहेको छ। यो एउटा मानिसको सानो पहिलो होइन, तर सम्पूर्ण मानव जातिका लागि विशाल फड्को हो। यी शब्दहरूले केवल एउटा सफल अन्तरणको वर्णन गर्दैनन्, बरु मानव साहस, वैज्ञानिक र अनुसन्धान र अथक परिश्रमको विजयलाई पनि व्यक्त गर्दछन्। श्रोताबिन, गीतको कार्यक्रमलाई जारी राख्थे, अब सुन्नुहोस् लक्ष्मण सुनारको कण्ठमा यो गीत।

0: प्रिय श्रोताबिन, चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको आकर्षणीय पिण्ड हो, जसले पृथ्वीका ज्वारभाटा, प्राकृतिक चक्र र वातावरणीय परिक्रमा महत्त्वपूर्ण भूमिका खेल्छ। प्राचीन कालदेखि नै मानिसहरूले चन्द्रमालाई रहस्य र सौन्दर्य र प्रेरणाको स्रोतका रूपमा हेर्दै आएका छन्। नेपाली साहित्य, लोकगीत र कविताहरूमा पनि चन्द्रमाको विश्व स्थान रहेको छ। प्रेम, शान्ति र आशाको प्रतीकका रूपमा चन्द्रमालाई धेरै पटक चित्र गरिएको पाइन्छ। राष्ट्रिय चन्द्र दिवसको महत्त्व केवल विगतको सफलतालाई सम्झनु मात्रै होइन, यसले हामीलाई विज्ञान र प्रविधिको शक्ति बुझ्न र अनुसन्धानप्रति रुचि बढाउँछ र नयाँ पुस्तालाई ठूला सपना देख्न प्रेरणा दिन्छ। आज विश्वका धेरै देशहरू पुनः चन्द्रमा मानव पठाउने, त्यहाँ अनुसन्धान केन्द्र स्थापन गर्ने र भविष्यमा मङ्गल ग्रहसम्म पुग्ने योजनामा जुटिरहेका छन्। आउनुहोस्, राष्ट्रिय चन्द्र दिवसको अवसरमा विज्ञानप्रतिको सम्मान बढाऊँ, नयाँ पुस्तालाई अनुसन्धानतर्फ प्रेरित गरौँ र ज्ञान तथा नव प्रवर्तन मार्फत उज्जवल भविष्य निर्माण गर्न सङ्कल्प गरौँ। श्रोताबिन, आज चन्द्रमा दिवसको बारेमा आजलाई यति नै।
1: श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट, र हाम्रो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम एपको 411.5 मिटर, 729 किलोहर्ज साथै 101.6 मेगाहर्जमा। श्रोताबिन, गीतको कार्यक्रमलाई जारी राख्दै आउनुहोस् त अब सुनौ लीला भट्टराईको स्वरमा यो गीत।

श्रोताहरूले गीतको कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीबाट। गीतको कार्यक्रममा आउनुहोस् त, अब सुनौ थिरा श्रेष्ठको स्वरलाई।

श्रोताबिन धीरज श्रेष्ठले गाएको गीतको साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम पनि यही टुङ्गिन्छ र भोलि फेरि अपरान्नको 3:15 सम्मको लागि आज्ञा दिनुहोस्। नमस्कार।